0: मेन जांगीरी रोड बाने द शामनसूर बाबा मदरसे सरा देवाल पर देवाल हैदर मुमन होम्योपैथिक जनरल अस्पताल शामनसूर सवाबई होमोस पर दे नंबर बाने कालो के यो दखपल बीमार द पारा नंबर वाखले 03313-9494-1 हैदर मुमन होम्योपैथिक जनरल अस्पताल उस दो पेखवर सरसरा स्ता सुखार पर सवाबई की होम
1: زوانی د زوانکو نه بغیر نیمګړی وی خو کچرته د دغه زوانکو په وخت باندې غم اونکللی شي نو په راروان وخت کې دغه زوانکی ستاسو د خایس د خرابېدو باعث جوړ دی شي د اویل سکن او د دانو د پاره یو ډیر خاص میډیکیټډ فارمولا ډاکټر هیدر انټی اکنی فیس واش

कदर मंद रुन को स्टार्स लाइफ कॉल्स दर प्रोग्राम इसे जोड़ों पर सिपर 9384495 बानी गुरु चुमंग सर पर लाइफ कॉल बानी सोक राजी और चिरत नौ सब लगवाड़ी। अस्सलाम वालेकुम जी, अस्सलाम वालेकुम बहनी सर स्टार्स कॉल ड्रॉप सु गुरु चुपल यानी सूखती। अस्सलाम वालेकुम जी, अस्सलाम वालेकुम, हेलो हाँ जनाब गुरु जी मुखसर नेक्स्ट कॉलर सोगराज। अस्सलाम वालेकुम जी, हेलो हेलो पता नहीं लगी पीटी सर के समझ लगा लगा दावले। हाँ بالکل جناب رحیم صاحب نے خپل علاج کم دے آغا تر سره کولی شي سبا کے خیری دے اتوار روز دا او سبا کے خیری با ڈاکٹر طارق رحیم صاحب راضی صحیح دا دینا علاوہ قدرمند اور ان کو چاہ ہڈو کی مات شیوی دی یاد مات دو نہ پس غلط پیون شیوی دی بالکل اوی ہم رات لیشی او خپل علاج تر سره کولی شي کدی چالا سن او خپی سن کیگی لا سن او خپی به حرکت کیگی چا دل سن او خپو گوتو رگونه بن شیوی دی نوغی ہم رات لیشی او خپل یو کامیاب علاج تر سره کولی شي قدرمند اور ان کو بیک ٹو بیک ساسو لائف کالز چکم دینو اگر روان دی لائف کالز به ہم دا پروگرام سے جوړو ما 0938-280-495 بانی السلام علیکم ہیلو

0: ओके ना 09238204995। अस्सलाम वालेकुम।
1: वालेकुम अस्सलाम। वालेकुम अस्सलाम उदयपा भाई।
0: सोक मुंग सर रागलल और दकम जाना रागलल
1: शिरिंदाद का का खबर कम से खान ना
0: शिरिंदाद का का जवाज मोची गम दे दावल खराब कर दे
1: फिर खुले लगाए प्रोग्राम दे रहे हो ऐसा प्रोग्राम ने रखने मुंग लेवनी की
0: लेवनी बकू हम चाहता खैरात मो खोड़ले दे या खे बहस के लिए आवाज मो बदल दे
1: आवाज पति खराब जी ने पाले जवा दीजिए
0: وعلیکم السلام وعلیکم السلام جی اللہ دے تاسولا ڈیر زیاد صحت را کے اور دن کو تم دا غافل کو چدا زمونگ مشران دی مونگا پا دی بان خیستیو مونگا کسیو نو دے دی دی دی پا مینہ باندیو نو ڈیر زیاد دعاگانی واتا گوئی

0: right after the commercial break.
1: जिंदगी एक खूबसूरत सफर है। जब इंसान तंदुरुस्त हो तो हर दिन नया लगता है, हर सांस ताजगी भरी महसूस होती है। लेकिन जब बीमारी जिस्म पर दस्तक दे तो मुस्कुराहटों के रंग भी मधम हो जाते हैं। ऐसे वक्त में जरूरत होती है एक ऐसे मरकज़े शिफा की, जहां दवा के साथ साथ दुआ का यकीन भी शामिल हो। और अब वही यकीन, वही उम्मीद आपके अपने शहर सवाबी में, जहांगीरा रोड शाह मंसूर बाबा मदरसा के करीब शाह मंसूर में मौजूद है। हैदर मोमन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। ये सिर्फ एक अस्पताल नहीं बल्कि इत्मीनान, भरोसे और शिफा की वो जगह है, जहां मरीज को फाइल नहीं एक इंसान समझा जाता है, जहां इलाज सिर्फ बीमारी का नहीं बल्कि इंसान के एहसासात का भी होता है। ज़ेरे निगरानी डॉक्टर हैदर अली मोहम्मद, जो अपने तजर्बे, इल्म और खुलूस से हर मरीज के लिए शिफा का जरिया बने हुए हैं। उनके साथ मौजूद हैं हाई काबिल और महारत याफ्ता डॉक्टर्स की टीम, जो हर मरीज के इलाज को एक फर्ज, एक खिदमत और एक मिशन समझती है। चाहे मसला शुगर का हो या ब्लड प्रेशर का, मैदे के मसाइल हो या जोड़ों का दर्द, दमा, एलर्जी या सांस की दुश्वारी हो, खवातीन के अमराज या आसाबी थकन, हर बीमारी का कुदरती, महफूज और देरपा इलाज सिर्फ हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी में। यहाँ ना खतरनाक दवाएं, ना साइड इफेक्ट, बस खालिस होम्योपैथिक इलाज जो जिस्म के साथ दिल को भी सुकून देता है, क्योंकि यहाँ यकीन है कि शिफा दवा से नहीं दुआ से भी मिलती है। अपना अपॉइंटमेंट हासिल करने के लिए या बराहे रास्त डॉक्टर हैदर अली मोहम्मद से राब्ता करने के लिए अभी कॉल करें 0331-939-4941। आपकी सेहत हमारा अज़्म, आपका एतमाद हमारी पहचान। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी। कुदरती शिफा, दिल से दुआ। कुदरती शिफा, दिल से दुआ। हैदर मोमिन होम्योपैथिक जनरल अस्पताल शाह मंसूर सवाबी।
2: माँ वेले माले द शारजा ने काली रावड़ा
3: जो उस्ता कालू दपारा शारजी त सिंगलार शमा।
2: ओहो पमीना बाजार टोपई की द शारजा ज्वेलर्स दुकान दे चटची द दुबई और द शारजा टोले वेरायटी मौजूद दा
3: नुद्दा सिवाया कना
2: शारजा ज्वेलर्स। प्रोप्राइटर जेब ब्रदर्स, फोन 09382732 65।
3: خیر جناب کتا سو دیوت کچھ گمدن افل کور کی یا افل کار کی یا پردی بھی گھروں نچ گمدن جوان کے نا ختمی گیا را والے انسان ختم شیخ دا پردی بھی گھروں نچ گمدن دا نا ختمی گیا او یو یو افل سیڑے چھ گمدن ماں تو میسیج ہوں کہ ماں تو وہ چیز ماں آواز تاستا کلیر دے ٹھیک دے خد دے خنا دے دا ٹھول خبری تیرے تاستا ماں سر بشری کوئی جی تاہر زمان سر بشری کوئی یا دہو زو لکھ گمدن پوئے گم پدی بانے چھے چاہ بہم چھ گمدن انتظار نہیں گڑی بس تاہر آدھا خلق چھ گمدن او دشی ویدی او تم چھ گمدن او دشا آئے آئے مسنگا خیال مو دے او دشا مو کنا پروگرام کے رات لل دوپارا پروگرام کے شاملی دو دوپارا 03072700666 یعنی کہ 0307 27 00666 پدی نمبر تاس کانٹی کولی شے رات لی شے پروگرام کے اخفل موجود گئے مالا احساس را کولی شے جی بلے خبر ادا چی کدی اوت کچھ گمدن نو تاسو ڈسٹرک صوبے کے صوبی سیٹی کے زمان آواز ہو رہی یا دین علاوہ چھ گمدن کا نوخار کیا ہو رہی یہ نوخار یعنی تاسو تیٹی ٹاکی مردان والا خلقہ سنگ دے دین علاواز مونږ آواز په 400 کې اورې دي شي جی او 400 وال ته هم پروگرام کې ویلکم هر کله او ډیر زیات ګمنن هر کله وایو او په پیښور سیمه باندې هم ګمنن زمونږ غږ زمونږ آواز اورې دي شي او دی طرف تا کدا سو په هزار کې زمونږ آواز اورې هزار کې لایک غازی کې زمونږ آواز اورې هری پور کې مانسره کې یا مانسری نه علاوه په ایبټ آباد کې اورې تورغر کې اورې شانګله کې اورې بشام کې اورې یا دیدی سرا سرا زمونږ آواز جناب کتا سو په بټګرام کې اورې نو هم تاسو ته کوم نن پروگرام کې ویلکم وایو خبرې ته به کوم نن اوس به زما د زړه خبرې به او سو لکه کوم نن تاسو د زړه خبرې به کوم نن مونږ به اورو اورې دوی کوم نن مونږ لکه همت ساتو جی اورې دوی پر کوم نن مونږ سره وګونو شته ټیک دی کنه خیر جناب ستاسو پیغامات ستاسو میسجونه ما ته شروع شول جی ملاو شول او لکه کوم دین نو ملاوی کې لګیا دي او نن نه یقینا کوم دین ستاسو د رز هم کوم دین ټیک تیر شي وی او که ستاسو رز کوم دین خه نه تیر شي وی ټیک نه تیر شي بس دعاګانې وکړو چې الله یې کوم دین نو را روان کوم رز دې یعنی کې اتوار دې نه وا والا سبا خوش کوم نه اتوار دې جی او د جینا کې وټول لګي واشنگ مشين م لګي او کپڑے به وینځي د جینا کو خوش کوم نه خیر نشته او الکان خوش کوم نه مزید الکان خوش کوم نه موټر سایکل ووالې کل خوش کوم نه ول نو ویلین به ترس ترس پر روډون باندې پر سړکونو باندې کوم دې نه تا درس غوبل به نه او بل خبر ادا چی اتوار پر کوم نه دې ماشومان ډیر زیات درس غوبلی کنا دی ډیر زیات کوم نه چغي شروع لګج کوم نه اگست یا او ک ډیر کوم نه نو ماشومان تنګي نو بس لګلګ کوم نه تاسو پنیشمنت هم ورکول شي لګلګ کوم نه تاسو دغي ټیونینګ هم کول شي لګلګ کوم نه تاسو سمولیم شي قربان یو ٹریک پروگرام کې شامل جی آئی ہوپ چې دا ٹریک به تاسو انجوائے کی دین آباد واپس ازونو نور خبرې ترې وکړو تاسو کانٹیکټ کولی شئ راتلی شئ پروگرام په موجود ہائے ہائے ہائے ہائے ہائے ہائے ہائے انجوائے کی دا ٹریک واپس راځو اچھا تا لاندې شئ